0: वो कश्यप गोत्र से
1: काम चलता है,
2: कश्यप ने का हम ज्यादातर इस बारे में जानते भी हैं।
3: अच्छा,
2: नहीं वो तो मिल जाता 1826 नहीं, ये आप 1192 की अगर खोज करें तो हम बता देंगे आपको।
1: अच्छा,
2: यदि आप 1192 की वाली बात पूछेंगे तब भी हम बता देंगे आपको खरगपुर में।
1: वही बात समझ गए, वही बात
0: मार्केट में हम बता रहे हैं। मार्केट में 1896 में हमारे पूर्वज रहे, 1896 के बाद में
2: ये 1904 में टाउन एरिया बनी।
0: मैंने आपसे बताया 1904 में ये टाउन एरिया बनी और देश आजादी के बाद से इलेक्शन होने लगा और उसके पहले बहुत सारे लोग आए गए।
1: कितना बदल गया,
0: बहुत बदल गया। अब देख जब आए होंगे
2: पहले आप लोग रिकॉर्ड नहीं,
1: ना
2: हम देखने से भी हम लोगों को मालूम हो जाता है कि आप लोग किस कास्ट से, आप लोग अपर कास्ट से।
0: चलिए आप अभी आपको जन्मभूमि मिले है
4: सीधे नाम राम का देश तो यहाँ चल गई, लेकिन सर नाम से फिर तो हॉलैंड आ गया यूरोप में, हॉलैंड से तो यहाँ आ गया, लेकिन भूमि यहाँ है कि यहाँ पर चलते तो आपको लगते है कि यहाँ के हो।
0: अब यहाँ से 18 किलोमीटर दूर भगवान लौकुश का क्षेत्र है, जहाँ पे भगवान की गायें, ये गोंडा में गायें चरती थी और जो है राज्य उनका लौकुश का श्रावस्ती है, जहाँ पे भगवान बुद्ध को ज्ञान प्राप्त हुआ।
5: सुनो वालो, ऐसा हुआ वहाँ पर हम सब बैठ के बातचीत कर रहे हैं, एक दूसरे के साथ वार्तालाप कर रहे हैं और उसी समय पे वहाँ पर मीडिया वाला भी उपस्थित हो गए। मीडिया वाला भी अपने ओर से और जोर डाले और जाकर के फिल्म बनाई, यूट्यूब पे रखा गया है और उससे और खरगोपुर में जो एक गांव है वहां पर दिखाया गया। तो कार्यक्रम को आगे अभी हम सब कुछ और रखने वाले हैं। ये आप सुन रहे हैं जो मटेरियल जो टेलीफोन द्वारा बनाया गया था और वहां का हमारे अपनापन जो जैसे कि अभी आप महसूस कर रहे होंगे, तो हम कार्यक्रम को और आगे बढ़ाएंगे।
0: उनके पूर्वज
1: और जदुनाथ नहीं था भाई,
0: जदुनाथ कोई
1: उनका बाप का बाप
0: जगुनाथ जगन्नाथ
1: क्योंकि वो जो
0: अब आप 18,000 किलोमीटर से दूर खाली यही पता कर रहे हैं।
6: हाँ, अपने जन्मस्थली
7: जैसे कसस आपके संबंध
0: ये वहाँ इनके था, इनके जो पास जो कागज है वो खरगोपुर ही दर था
1: और नहीं देता, और उस टाइम पे नहीं था सब कुछ ना, कंप्यूटर था ही नहीं,
6: कंप्यूटर था नहीं।
1: तो वो जो जो बोल दिया तो लिख दिया।
0: अच्छा, वो मोहल्ला
7: उनके भाई जगदम्बा रहे।
0: हाँ,
7: तो वो सब मर मराए गए सब।
0: उनके पूर्वज
1: और जदुनाथ नहीं था भाई,
0: जदुनाथ कोई
1: या उनका बाप का बाप
0: जगुनाथ जगन्नाथ
1: क्योंकि वो जो 1896 में गया तो लिखवाया था 26 साल का, पर वो कॉन्फिडेंट नहीं कि 26 साल का
0: यही पता कर रहे हैं।
6: हाँ, अपने जन्मस्थली
7: जैसे कसस आपके संबंध
0: ये वहाँ इनके था, इनके जो पास जो कागज है वो खरगोपुर ही दर था
1: और नहीं देता, और उस टाइम पे नहीं था सब कुछ ना, कंप्यूटर था ही नहीं,
6: कंप्यूटर था नहीं।
1: तो वो जो जो बोल दिया तो लिख दिया। दादाजी कैसे चार भाई थे?
6: जगत मर चार भाई थे, ब्राह्मण
0: जगत मणि थे ठाकुर और
7: विश्वनाथ
0: संसारी,
1: ऐसे
0: ये चार भाई थे और बाकी ठठेर में
1: 1904 में ये दूसरा सिटी बना।
0: 1904 में
6: सब पूरा सब गायब होगा।
0: हाँ, अब इससे पहले घर द्वारिया होता रहा।
7: जय देखो हम बताइए,
0: हाँ
7: पहले अंग्रेज जब आवा है 1857 में यहाँ अंग्रेज भारत पे यहाँ कब्जा किए, 1860 में यहाँ बंदोबस्त अव्वल बनाई,
6: बंदोबस्त
7: अव्वल बना, तब वो पूरे जिला बनाई, बाजार के नक्शा बनाई, उसके बाद अव्वल के बाद फिर उमा बना है 72 में, वो पहले बना जब سینتالیس
8: میں یعنی 75 سال پہلے کا بات.
7: اور 72 میں آخری بنا ہے, لیکن وہ آبادی کے نئی بنا ہے, خالی کھیت کھلیان باغ بغیچے بنا. اب آپ کے بہت دن تو ہو گیا,
8: بہت دن,
0: پانچویں پیڑھی.
8: ہاں
7: پانچویں پیڑھی دیر نہیں لگتا. دیکھو لالا مہادیو, شیام لال, راج کشور
0: اور
7: کلو لڑکا پانچ پیڑھی ہمارے سامنے ہوئی گی.
0: پانچ پیڑھی آپ کے سامنے,
7: بڑی بات نہیں ہے. سمجھ جانا
0: سمے
5: بہت زیادہ. دادا جی جو بھارت کرگو پور میں سب سے اوستھا والا آدمی ویکتی جو وہاں پر ہم سب کو اپنا سندیش سنائے اور جو سندیش کو رکھے کہ کیسے پانچ پیڑھی اس کے سامنے جنم لیا اور پھر جا کر کے آج بھی وہ اور سوستھ ہم سب کو ہم سب کے ساتھ بات کیے اور جو ریڈیو میں کوشش کیا گیا رکھنے کو اور شاید کوالٹائٹ جو ہمارے اور وائس کا اتنا بڑھیا نہیں ہوں گے پر سندیش جو دادا جی نے رکھے تو سندیش سے ہم سب کو اور ضرور اس پہ دھیان دیتے ہیں اور ضرور اس کے بارے میں سوچتے ہیں کہ ہمارے پوروجو جو بھارت کو چھوڑ کر کے سورینام آئے تھے کیا ہم کہاں سے آئے تھے, ہمارے بیچ کہاں سے رکھے ہوئے بھارت جو ہماری ماتری بھومی ہی کہلاتے ہیں ماتری بھومی ہے اور کیا ہم اپنے جیون میں جو یہ سندر سا شریر جو یہ پانچ تتوں کا بنا ہوا شریر ہے اس کے لیے تو دیوتاؤں بھی ترستے ہیں, کیا ہم اس کے کبھی کھوج کیے ہیں. اس سال ہم سب جو اسی پرکار کے کاریکرم میں اور یعنی کہ تیما جو ایمی خراسی نار سورینام اسی انترگت میں اور بھی کاریکرم بنایا جائے گا آپ کے اور سے جب اس میں آپ سہیوگ دینا چاہتے ہیں آپ کوئی کے اور کس پرکار سے آپ کے اوستھا والا آپ کے نانی نانا آج ہی آجا ابھی جیوت ہے اور وہ وائس آپ ریکارڈ کروانا چاہتے ہو تو ضرور فاہون ہندوستانی ریڈیو میں معلومات کیجئے اور مانگ کیجئے سنجائی کو اور سنجائی جو کوشش کریں گے میں ضرور اس بات کو کوشش کریں گے کہ وہ وائس جو آرکیو میں رکھا جائے گا اور یہ ہم اپنا یعنی کہ انس ایک ایڈینٹیٹی کو اور ہم جان سکیں گے. تو دوستو ہم کاریکرم کو آگے بڑھائیں گے ہمارے نیوز اور کمرشل کے بعد ہم سب پھر آپ کے ساتھ جڑ جائیں گے.